0: वज़ीर शर्जील इनाम मेमण चयो आहे त सॼे सूबे में मंशियात जे नासूर ख़िलाफ़ बिना फ़र्क़ जे कार्रवाई जारी आहे ऐं ज़हर पखिड़ींदड़ अंसरनि ख़िलाफ़ सिंध हुकूमत जो तुर्त एक्शन साराह जोॻो आहे। हुन वाज़े कयो आहे त धरतीअ खे मंशियात खां पाक करणु असांजी पहिरीं तरजीह आहे। हैदराबाद में हिकु तक़रीब खे ख़िताब कंदे सूबाई वज़ीर अनमोल नाले औरत जो हवालो ॾींदे चयो त हुन समाज में ज़हर फैलाइण जी कोशिश कई जंहिं ते क़ानून हरकत में आयो। हुन चयो त सूबाई हुकूमत जिते हिकु तरफ़ ॾोहनि ऐं मंशियात ख़िलाफ़ विढ़ी रही आहे, उते ॿिए पासे औरतुनि खे बाइख़्तियार बनाइण लाइ तारीख़ी क़दम खणी रही आहे। शर्जील इनाम मेमण ऐलान कयो त सिंध हुकूमत औरतुनि खे बिना मुआवज़े स्कूटी तरबियत ऐं ड्राइविंग लाइसेंस फराहम करे रही आहे ऐं उहा विर्छ निज मेरिट जे बुनियाद ते कई पई वञे। हुन चयो त हाणे वकील बिरादरीअ सां तालुक़ु रखंदड़ औरतुनि खे बि पिंक स्कूटी मुफ़्त ॾिनी वेंदी, जॾहिं त औरतुनि लाइ धार पिंक बसूं अॻु ई कामयाबीअ सां हलायूं पियूं वञनि। सूबाई वज़ीर तवानाई ऐं इंफ्रास्ट्रक्चर ते ॻाल्हाईंदे चयो त मुल्क में सस्ती बिजली जी पैदावार रुॻो थर जे कोयले सां ई मुमकिन आहे ऐं सिंध सरकार उन जहिड़ा सभु वॾा ऐं अवामी फलाही मनसूबा कामयाबीअ सां शुरू कया आहिनि, जंहिंजे दायरे खे हाणे वधीक सूबे ताईं फहिलायो पियो वञे। सिंध हाई कोर्ट जे आईनी बेंच मुख़्तलिफ़ सरकारी मनसूबनि में कॉन्ट्रेक्ट ऐं एडहाक बुनियादनि ते मुक़ररु 85 खां वधीक मुलाज़मनि खे मुस्तक़िल करण जो हुकुम ॾेई छॾियो आहे। हाई कोर्ट जे आईनी बेंच आॾो मुख़्तलिफ़ सरकारी मनसूबनि में कॉन्ट्रेक्ट ऐं एडहाक बुनियादनि ते मुक़ररु मुलाज़मनि जी मुस्तक़िली बाबति दरख़्वास्तुनि ते ॿुधणी थी। वकील मौक़िफ़ इख़्तियार कयो त दरख़्वास्त गुज़ारनि खे सिंध हुकूमत जे मुख़्तलिफ़ मनसूबनि में मुक़ाबले वारे अमल ज़रिए मुक़ररु कयो वियो हो ऐं उन्हनि जी नौकरियुनि में साल ताईं वाधि कई वेंदी रही। अदालत रिमार्क्स ॾिना त सिंध रेगुलराइज़ेशन कानून तहत दरख़्वास्त गुज़ारनि खे मुस्तक़िल कयो वञणु घुरिजे, जेतोणीकि कॉन्ट्रेक्ट मुलाज़मनि खे मुस्तक़िलीअ जो हक़ बुनियादी हक़ तौरु हासिल नाहे, पर सिंधी असेंबली कॉन्ट्रेक्ट ऐं एडहाक मुलाज़मनि खे मुस्तक़िल करण जे लाइ ख़ासि क़ानून साज़ी कई आहे। सिंध हाई कोर्ट चयो त उहे क़ानून सालनि ताईं ख़िदमतूं सरअंजाम ॾींदड़ मुलाज़मनि खे तहफ़ फराहम कनि था। हुकूमत बिना कंहिं इम्तियाज़ी सलूक जे समूरनि अहल मुलाज़मनि खे क़ानून जो फ़ाइदो ॾियण जो पाबंद आहे। ओगरा में मुबैना मेगा करप्शन स्कैंडल जी जांच में वॾी अगभराई, मेंबर ऑयल तलब। शुरूआती शाहिदनि जे रोशनीअ में ओगरा जे मेंबर ऑयल जे किरदार बाबति अहम सवाल साम्हूं अची विया। FIA एंटी करप्शन सर्कल कराची, ओगरा में मुबैना मेगा करप्शन, पेट्रोल स्टॉक्स में हेरा फेरी, क़ौमी ख़ज़ाने खे नुक़सान पहुचाइण ऐं रेगुलेटरी अख़्तियारनि जे मुबैना ग़लति इस्तेमाल वारे मामले जी जांच तेज़ीअ सां जारी रखी वई। दस्तावेज़नि मूजिबि FIA CC कराची इंक्वायरी नंबर 43/2026 तहत ओगरा जी मेंबर ऑयल ज़ैनुल आबदीन कुरेश खे बाक़ाइदा कॉल अप नोटिस जारी कंदे 25 मई 2026 सूमर जे ॾींहुं सुबुह जो 9 बजे ज़ाती हैसियत में तलब करे वरितो आहे। इंक्वायरी में गो पेट्रोल समेत केतिरनि ई ऑयल मार्केटिंग कंपनियुनि ख़िलाफ़ पेट्रोलियम शयुनि जा ज़ख़ीरा लिकाइण, ग़लति रिपोर्टिंग, प्राइस डिफरेंशियल क्लेम्स ऐं मुबैना फ्रॉड ऐं रेगुलेटरी अहलकारनि ऐं टर्मिनल ऑपरेटर सां मिली भगत जे इल्ज़ामनि जो जाइज़ो वरितो पियो वञे। केस में वधीक अहम शख़्सियतुनि खे बि तलब करण जो इम्कान ज़ाहिर कयो पियो वञे। पेश आहे स्पेशल रिपोर्ट। सिंध में पाणीअ जी खोट ऐं ज़रई बोहरान। सिंध जेको कंहिं दौर में बाबुल इस्लाम सां गॾु ज़रई ख़ुशहालीअ जी अलामत सम्झो वेंदो हो, अॼु पाणीअ जी शदीद खोट सबबि सख़्तु बुहरान खे मुंहुं ॾेई रहियो आहे। दरियाए सिंध जे वाकुरनि में घटिताई, गैर मुनसफ़ाणी पाणी विर्छ, मौसमी तब्दीलियूं ऐं नाक़स पॉलिसियूं सिंध जी ज़रात खे तबाहीअ जे किनारे ते आणे बीहारियो आहिनि। ॻोठाणनि इलाइक़नि में आबादगार सख़्तु परेशान आहिनि। केतिरनि ई ज़िलनि में वाहन ऐं शाखुनि में पाणी न हुजण करे हज़ारे एकड़ ज़मीन बंजर बणिजी रही आहे। कणक, सारिन, कमंद ऐं सब्ज़ियुनि जा फ़सुल सख़्तु मुतासिर थिया आहिनि, जंहिं सबबि न सिर्फ़ आबादगारनि खे माली नुक़सान पहुतो आहे पर ख़ुराक जी खोट जो बि ख़तरो पिणु वधी रहियो आहे। आबादगारनि जूं दाहूं। आबादगारनि जो चवणु आहे त असां सॼो साल कर्ज़ु खणी ॿिज, भाण ऐं ज़रई दवाऊं वठूं था, पर पाणी न हुजण करे फ़सुल सुकी वञनि था। केतिरनि ई नंढनि आबादगारनि माल मवेशी विकिणी गुज़र सफ़र करण ते मजबूर थी विया आहिनि, जॾहिं त नौजवान रोज़गार जी तलाश में ॻोठ छॾे शहरनि ॾांहुं मुंतक़िल थी रहिया आहिनि। माहिरनि जी राय। زرعی ماہرن مطابق موسمی تبدیلیوں، پانی کے ناقص انتظام، غیر قانونی پانی چوری، پرانو آپاشی نظام سندھ کے زرعی بحران جا اہم سبب ہیں۔ ماہرن خبردار کیا ہے تو جگہ پانی کے منصفانی ورچ جدید آپاشی نظام تے دھیان نہ ڈنو ویو تو ایندڑ سالن میں سندھ میں خوراک جو وڈو بحران پیدا تھی سکے تو۔ عوامی خدشہ، سندھ کے مانن جو مطالبہ ہے تو پانی کی منصفانی ورچ یقینی بنائی وجے، واہن کی صفائی کی وجے، ٹیل تائیں پانی پہنچایا وجے، آبادگارن کے لیے خاص امدادی پیکج جو اعلان کیا وجے۔ پانی صرف زرعی ضرورت نہ ہے پر سندھ کی معیشت، ثقافت، زندگی جو بنیاد ہے۔ جگہ پانی جو مسئلہ حل نہ تھو تو سندھ کی زراعت سے گڈ لکھے مانن جو مستقبل پڑ خطرے میں پیجی سکے تو۔ حکومت، ماہرن، عوام کے گجی ان بحران جو مستقل حل گولنو پوندو، نہ تو بھی صورت میں ایندڑ وقت ودھیک دکھیو تھی سکے تو۔ ہن وقت جو سندھ راؤنڈ اپ، بے آچر جے سندھ راؤنڈ اپ تائیں گلاب خان بھین کے دیندا اجازت ہے۔ اللہ نگہبان۔
1: جدید مشین ذریعے پہنجو چیک اپ کرایو، ہومیوپیتھک طریقہ علاج سے شفا حاصل کریو۔ جی ہاں، ہانے اواں جے پہنجے شہر سکرن میں حاجی عنایت ہومیوپیتھک کلینک تے مشہور و معروف خاندانی تجربے کار سینئر لیکچرر ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب، ڈی ایچ ایم ایس سندھ، آر ایچ ایم پی پاکستان، جنرل فزیشن، ماہر امراض میدو جگر جی گرمائش، گردے جی پتھری، سوج، پرانی کھنگ، زکام، دل جی تکلیف، اد متھے جو سور، اکھن جی خارش، جوڑن جو سور، بخار، بارن جو دیر سا ہلن، فالج، شوگر، دماغی کمزوری، خارش، ناسور، خونی بادی بواسیر، انن سبنن بیمارن جو کامیاب علاج کیو ویندو ہے۔ ہومیوپیتھک ڈاکٹر حارث جاوید راجپوت صاحب، ٹائم روزانو صبح 9 بجے کھا شام 6 بجے تائیں، بروز جمعہ 12 بجے تائیں۔ ایڈریس حاجی عنایت ہومیوپیتھک کلینک، اسٹیشن روڈ، سکرن۔ ودھیک مشورے رابطے کے لیے 0327-99-84-763۔
2: سکرن کی ہو تو آواز بھی سکرن کی ہے۔
3: سنتے رہو جی ایف ایم 90.8۔